0: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی،
1: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز، جی اے ایف ایم کی آواز،
0: جی اے ایف ایم نیٹورک، سندھ کی آواز۔
2: فائیو 01092 بیسٹ لک بیوٹی کریم، خوبصورتی جو نظر آئے جو محسوس ہو۔
3: زندگی گزاریو اعتماد سا، قرآن کے سمجھی بدھندا رہو۔ ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 7:30 تے صرف جی ایف ایم 88 نیٹ ورک تے۔
4: छा तुम भी पैं ख्वाबन जो घर एक अड़ी जाए ते ठाण चाहो था, जिते होजे तहफुज जदी सहूलतू आई मंजूर थियल सिक्योरिटी।
2: तपोई भली कार हुसैनी मंजिल हाउसिंग स्कीम सखर में,
4: सखर शिकारपुर रोड ते,
2: डॉक्टर जियाउद्दीन मेडिकल यूनिवर्सिटी जी बिल्कुल सामू,
4: सिंध बिल्डिंग कंट्रोल अथॉरिटी पारा मंजूर थियल
2: एक शानदार आई काबिले एतमाद रिहायशी।